گلدستہ جو ہم آپ کے آگے پیش کر رہے ہیں بھائی سننے والوں, یہ شری جسمیش جی کا اپنا ہی یہ گلدستہ ہے. سکھ جگت میں سب کچھ ہے, مطلب سب کچھ ہوتے ہوئے کچھ بھی نہیں. جن قوموں میں, جس قوم میں گنی جنوں کا اور اپنے کلچر کا کوئی دھیان نہیں رکھا جاتا, وہ قوم شاید آہستہ آہستہ کمزور ہو جاتی ہے. مگر کوئی بات نہیں, یہ شاید قوم کسی کی اپنی ہی سوچ, جسے حق کہتے ہیں, سچ کہتے ہیں, خدا کہتے ہیں, اس کی سوچ سے پیدا ہوئی ہے, اور وہ اپنی قوم کو شاید کمزور نہیں ہونے دے گا. اور سکھ قوم ویسے کوئی وکری قوم بھی نہیں, یہ ایک ہماری سناتن پورن مریادا کا سوروپ ہی ہے جو شری دشمیش جی نے آپ اس سنسار میں اس سوروپ کو اس سنسار میں پرگٹ کیا ہے. تو میں چاہتا ہوں کہ ہمارے جتنے بھی پرانے اس کلا کے ساتھ اور کلاؤں کے ساتھ بھی, جیسے انہوں نے بھارت ورش کے پراچین لٹریچر کو قائم رکھنے کے لیے اور بھارت کی پرانی سنسکرتی کو, سبھیتا کو بچانے کے لیے اتنے جنگوں میں, اتنے سنگھرش میں اور اتنی اپنی بار مخی زندگی میں, جسے شاید آپ کھلبلاہٹ کہتے ہیں یا اتنا کہتے ہیں یا ہو سکتا ہے اسے سنگھرش بھی کہتے ہیں, میں تو سمجھوں گا کہ سنگھرش اوپر کا ہی ہے, کھلبلاہٹ دیکھنے میں ہی ہے, بیچ میں وہ بہت بہت بہت شانت ہے. کیونکہ وہ کھلبلاہٹ, وہ سنگھرش کسی وشال شانتی کو لانے کے لیے ایک سوچک کے طور پر یہاں اس سنسار میں اسے, اس لیے انہوں نے شاید اپنی زندگی میں سنگھرش لانے کی بات شاید کہی ہے یا سنی ہے یا کی ہے, کہ آپ کے جیون میں غیر ضروری سنگھرش ہٹ جائے اور صحیح سنگھرش کا جنم ہو. جو صحیح سنگھرش شاید آپ کی زندگی میں, جسے بلندی کی زندگی کہتے ہیں اور سکھ سمدائے میں چڑھی کلا کہتے ہیں, کیونکہ اور کلاؤں کی باتیں شاید گھٹ جاتی ہیں مگر سکھ جگت میں روز ہی کہا جاتا ہے کہ نانک نام چڑھی کلا. اور کلا جو ہے وہ میما میں ہے, مگر ایشور کی تو ہی تو ہے. کوئی بھی کلا کا پردرشن کرنا یا کوئی کلا کو پیش کرنا یا کسی کلا کو رکھنا اپنے پاس سنبھال کے, وہ ایشور کی کلا ہے. اور ایشوری کلا کبھی نیچے نہیں گرتی. نانک نام چڑھی کلا, تیرے پانے سروت کا کلا, والی کلا کا آج ہم ایک نمونہ آپ کو شری دشمیش جی کا آج آپ کے آگے رکھتے ہیں. ویسے لوگوں کے دھیان میں تو سکھ قوم شاید ایک مارشل قوم ہی ہے, مگر سننے والوں کا بھی کوئی اتنا قصور نہیں. ہاں میں یہ سمجھتا ہوں کہ بتانے والے یا تو ایماندار نہیں یا سوجوان نہیں یا پھر بالکل ہی انجان ہیں. کتنے انجان ہیں اس کا ذکر میں آج نہیں چھیڑوں گا, کیونکہ میرے سامنے آج سے جتنے جی کے گلدستے کا دھیان ہے. سو آئیے اس گلدستے کو سنیے گا جو شری کرشن جی کی ستوتی میں لکھا ہوا ہے, راہدکا کی آتما میں پہنچ کر کیا کہتے ہیں کہ ارے سکھیو میرے گھنیا کی وہ تان جو بسنت میں تھی, ایک بسنت میں نہیں کئی راگوں میں تھی, وہ آج میرے من میں ایسے بسی ہے. وہ بسنت اس لیے بسا ہے کہ میرا گھنیا, میرا شام کنت میرے ہردے میں ہے. تو جس کے ہردے میں کنت ہے اس کے لیے سدا بسنت ہے, بسنت ہے, بسنت ہے. سو ٹھیک ہے, ہو سکتا ہے کہ ان کی زندگی میں شاید بس انت بھی ہو جاتا ہوگا, جن کے گھر کنت نہ ہو یا جن کو کنت سے محبت نہ ہو, مگر رادھکا کی زندگی میں, رادھکا کے روم روم میں, رادھکا کے سواس سواس میں
शाम की मोहब्बत, घनैया की प्रीत और साथ ही प्रतीत, प्रीत और प्रतीत वाली आत्मों से कंत कभी बिछड़ते नहीं, वो सदैव सद रहते हैं और वो कंत उनके जीवन में एक बसंत ले आता है और वो बसंत आता हुआ जीवन जिस जिंदगी में बसंत आ गया है, शायद वो बसंत वाली जिंदगी औरों की जिंदगी में बसंत बहार बना देती है, बसंत बहार। सो आप भी अपनी जिंदगी में खिजांत को आने के लिए रोक दीजिए और कहिए कि आजा बसंत, मतलब आजा कंत, और बन जाए वो कंत आने से मेरी जिंदगी में खिजा नहीं, हर दफा गुले गुलजार, और यही बसंत बन जाए आज बहार, बसंत बहार। तो बस यही इस गुलदस्ते का मकसद है और यही इसका स्वरूप है। और आइए आप श्रवण कीजिए कि रागों का नाम लेते हुए ही रागों का स्वरूप बदल जाएगा। कठिन बहुत है मगर आपके लिए कोई कठिन नहीं, आपके लिए सब कुछ ही आसान है, क्योंकि आपने अपनी जिंदगी को कठिन नहीं बनाया, बहुत सरल जिंदगी रही हुई है। मेरा ख्याल है आप अपनी जिंदगी की छोटी छोटी बातों में कठिनाई पैदा नहीं करें, सरल बनाएं जिंदगी को। जिंदगी में ही कंत से मोहब्बत होगी और कंत की मोहब्बत के बाद बसंत आ जाएगा, बसंत। तो इस बसंत से शुरू करते हैं कि वाजत बसंत और भैरव हंडोल राज, और वाजत है ललिता के संग और धनाश्वरी, मारवा कल्याण और माल कौश मारू राग, गण में बजावे कौन मंगल निवासरी, सुही अश्वरी कनगी जो होती ता, ये रागों के नाम है, सुही अश्वरी कनगी जय होती चाक, धुन के सोने पे ना रखी सुध जासरी। राज का क्या कहती है, कहे एहो दासरी, अपने आप को दासरी बनाकर कहती है। दशमेश जी की कलम राज का के मन में उतर कर ये लिख रही है, जो आप सुन रहे हैं, सुन रहे हैं ना आप, तो सुनिए कि कहे एहो दासरी सो कैसी बदी बहसरी। क्या कहती है कि मेरे मन यहाँ में सब राग को निवासरी। सो आइए इसे अब बसंत और बसंत के साथ उनके और राग जो उसके साथ उनके साथी हैं, इनको सब जगह एक इकट्ठा करके दिल करता है इन सब फूलों को उनके दस्तरखान पे पेश करके, कहे जी ये गुलदस्ता है, गुलदस्ता कंत जी, मेरे प्यारे जी, मेरे महबूब जी, इसे गुलदस्ते को नजरें मंजूर कीजिए।